0: और मेरे बाप को बख्श दे कि वो गुमराहों में से है।
1: वला तुखज़िनी यौमा युबअसून,
0: और जिस दिन लोग उठा खड़े किए जाएंगे मुझे रुस्वा न कीजियो।
1: यौमा ला यन्फ़ऊ मालून वला बनून,
0: जिस दिन न माल ही कुछ फायदा दे सकेगा और न बेटे।
1: इल्ला मन अतल्लाह बिकल्बिन सलीम,
0: हाँ जो शख्स खुदा के पास पाक दिल लेकर आया वो बच जाएगा।
1: वउज़लिफतिल जन्नतु लिल्मुत्तकीन,
0: और बहिश्त परहेजगारों के करीब कर दी जाएगी।
1: वबुर्रिज़तिल जहीमु लिल्गावीन,
0: और दोज़ख गुमराहों के सामने लाई जाएगी।
1: वकील लहुम अयनमा कुंतुम तअबुदून,
0: और उनसे कहा जाएगा कि जिनको तुम पूछते थे वो कहाँ हैं।
1: मिन दूनिल्लाहि हल यंसुरूनकुम औ यंतसिरून,
0: यानी जिनको खुदा के सिवा पूछते थे क्या वो तुम्हारी मदद कर सकते हैं या खुद बदला ले सकते हैं।
1: फकुबकिबु फीहा हुम वल्गाबून,
0: तो वो और गुमराह यानी बुत और बुत परस्त औंधे मुंह दोजख में डाल दिए जाएंगे।
1: वजुनूदु इबलीस अजमाउन,
0: और शैतान के लश्कर सब के सब दाखिले जहन्नम होंगे।
1: कालू वहुम फीहा यख्तसिमून,
0: वहाँ वो आपस में झगड़ेंगे और कहेंगे
1: तल्लाही इन कुन्ना लफी ज़लालिम मुबीन,
0: के खुदा की कसम हम तो सरीह गुमराही में थे।
1: इذ نسويكم برب العالمين,
0: जबकि तुम्हें खुदाए रब العالمین के बराबर ठहराते थे।
1: وما أضلنا إلا المجرمون,
0: और हमको उन गुनाहगारों ही ने गुमराह किया था।
1: فما لنا من شافعين,
0: तो आज ना कोई हमारा सिफारिश करने वाला है।
1: वला सदीकिन हमीम,
0: और ना गर्म जोश दोस्त।
1: फलौ अन्न लना करतन फनकून मिनल मुमिनीन,
0: काश हमें दुनिया में फिर जाना हो तो हम मोमिनों में हो जाएं।
1: इन्न फी ذالک لآیتن وما کان اکثرهم مؤمنین,
0: बेशक इसमें निशानी है और उनमें अक्सर ईमान लाने वाले नहीं।
1: وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ,
0: और तुम्हारा परवरदिगार तो गालिब और मेहरबान है।
1: كَذَّبَتْ قَوْمُ نُوحٍ الْمُرْسَلِينَ,
0: قوم نوح ने भी पैगंबरों को झुटलाया।
1: إِذْ قَالَ لَهُمْ أَخُوهُمْ نُوحٌ أَلَا تَتَّقُونَ,
0: जब उनसे उनके भाई नूह ने कहा कि तुम डरते क्यों नहीं।
1: इन्नी लकुम रसूलुन अमीन,
0: मैं तो तुम्हारा अमानतदार पैगंबर हूँ।
1: फत्तकुल्लाह व अतीउन,
0: तो खुदा से डरो और मेरा कहा मानो।
1: वमा अस्अलुकुम अलैहि मिन अजरिन इन अजरिय इल्ला अला रब्बिल आलमीन,
0: और मैं इस काम का तुमसे सिला नहीं मांगता, मेरा सिला तो खुदाए रब्बुल आलमीन ही पर है।
1: फत्तकुल्लाह व अतीउन,
0: तो खुदा से डरो और मेरे कहने पर चलो।
1: कालू अनुमिनु लक वत्तबअकल अर्दलून,
0: वो बोले कि क्या हम तुमको मान लें और तुम्हारे पैरों तो रजील लोग हुए हैं।
1: قال وما علمي بما كانوا يعملون,
0: नूह ने कहा कि मुझे क्या मालूम कि वो क्या करते हैं।
1: इन हिसाबहुम इल्ला अला रब्बी लौ तशुरून,
0: उनका हिसाब आमाल मेरे परवरदिगार के जिम्मे है, काश तुम समझो।
1: वमा अना बितारिदिल मुमिनीन,
0: और मैं मोमिनों को निकाल देने वाला नहीं हूँ।
1: इन अना इल्ला नदीरुम मुबीन,
0: मैं तो सिर्फ खोल खोल कर नसीहत करने वाला हूँ।
1: कालू लइल्लम तंतही या नूह लतकूनन मिनल मरजूमीन,
0: انہوں نے کہا کہ نوح اگر تم باز نہ آوگے تو سنگسار کر دیے جاؤ گے۔
1: قال رب ان قومی کذبون،
0: نوح نے کہا کہ پروردگار میری قوم نے تو مجھے جھٹلا دیا۔
1: فافتح بینی وبینہم فتحا ونجنی ومن معی من المؤمنین،
0: سو تو میرے اور ان کے درمیان ایک کھلا فیصلہ کر دے اور مجھے اور جو مومن میرے ساتھ ہیں ان کو بچا لے۔
1: فأنجیناه ومن معه في الفلك المشحون،
0: بس ہم نے ان کو اور جو ان کے ساتھ بھری ہوئی کشتی میں سوار تھے ان کو بچا لیا۔
1: ثم اغرقنا بعد الباقین،
0: پھر اس کے بعد باقی لوگوں کو ڈبو دیا۔
1: ان فی ذلک لآیۃ وما کان اکثرهم مؤمنین،
0: بے شک اس میں نشانی ہے اور ان میں اکثر ایمان لانے والے نہیں تھے۔
1: وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ،
0: اور تمہارا پروردگار تو غالب اور مہربان ہے۔
1: كَذَّبَتْ عَادٌ الْمُرْسَلِينَ،
0: عاد نے بھی پیغمبروں کو جھٹلایا۔
1: اِذْ قَالَ لَهُمْ أَخُوهُمْ هُودٌ أَلَا تَتَّقُونَ،
0: جب ان سے ان کے بھائی ہود نے کہا کیا تم ڈرتے نہیں؟
1: انی لکم رسول امین،
0: میں تو تمہارا امانت دار پیغمبر ہوں۔
1: فاتقوا اللہ واطیعون،
0: تو خدا سے ڈرو اور میرا کہا مانو۔
1: وما اسألکم علیہ من اجر ان اجری الا علی رب العالمین،
0: اور میں اس کا تم سے کچھ بدلہ نہیں مانگتا، میرا بدلہ خدا رب العالمین کے ذمے ہے۔
1: اتبنون بكل ریع آیۃ تعبثون،
0: بھلا تم ہر اونچی جگہ پر عبث نشان تعمیر کرتے ہو۔
1: وتتخذون مصانع لعلكم تخلدون،
0: اور محل بناتے ہو شاید تم ہمیشہ رہو گے۔
1: وَإِذَا بَطَشْتُمْ بَطَشْتُمْ جَبَّارِينَ،
0: اور جب کسی کو پکڑتے ہو تو ظالمانہ پکڑتے ہو۔
1: فاتقوا اللہ واطیعون،
0: تو خدا سے ڈرو اور میری اطاعت کرو۔
1: واتقوا الذی امدکم بما تعلمون،
0: اور اس سے جس نے تم کو ان چیزوں سے مدد دی جن کو تم جانتے ہو ڈرو۔
1: امدکم بانعام وبنین،
0: اس نے تمہیں چار پایوں اور بیٹوں سے مدد دی۔
1: وجنات وعیون،
0: اور باغوں اور چشموں سے۔
1: انی اخاف علیکم عذاب یوم عظیم،
0: مجھ کو تمہارے بارے میں بڑے سخت دن کے عذاب کا خوف ہے۔
1: قالوا سواء علینا اوعظت ام لم تکن من الواعظین،
0: وہ کہنے لگے ہمیں خواہ نصیحت کرو یا نہ کرو ہمارے لیے یکساں ہے۔
1: ان هذا الا خلق الاولین،
0: یہ تو اگلوں ہی کے طریق ہیں۔
1: وما نحن بمعذبین،
0: اور ہم پر کوئی عذاب نہیں آئے گا۔
1: فکذبوا

0: Broadcasting from University Studios, where knowledge is empowerment. This is
1: 92.6. جی میرے معزز سامعین، دوبارہ لوٹتے ہیں آج کے پروگرام کی طرف. میرا سوال ڈاکٹر صاحبہ سے ہوگا، ڈاکٹر اسما سے. ڈاکٹر صاحبہ، میں اکثر گزرتے ہوئے دیکھتا ہوں برآمدے میں سے کہ آپ کی لیبس مجھے بڑی چمکتی ہوئی نظر آتی ہیں، دمکتی ہوئی نظر آتی ہیں. کچھ بتائیے گا اپنی لیبس کے بارے میں.
2: جی سر، تھینک یو سو مچ آپ کی تعریف کا، کہ آپ نے ہمارے ڈپارٹمنٹ کی لیبس کی تعریف کی. سر، ہمارے جو ڈپارٹمنٹ ہے، جیسے آپ نے بتایا کہ فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی جو ہے، اس میں ٹوٹل 7 ڈپارٹمنٹس ہیں. تو ہماری جو موسٹلی لیبز ہیں وہ کولیبریٹیو لیبز ہیں، بٹ دیر آر 2 اسپیسیفک ریسرچ لیبس وچ آر ڈیڈیکیٹڈ ٹو دا ڈپارٹمنٹ آف بایو ٹیکنالوجی. ٹوٹلی وی ہیو 4 ریسرچ لیبس اینڈ 8 لیبز وچ آر ڈیڈیکیٹڈ فار دا پریکٹیکل پرپزز، پریکٹیکل کورسز. وی ہیو ویل اکوپڈ ریسرچ لیب، الحمد للہ. وی ہیو آل ٹائپ آف اکوپمنٹ، ایز ڈاکٹر صدف سیز کہ ہماری جو فیکلٹی ممبرس ہیں وہ ڈائیورس فیلڈ ہیں ان کی، تو ہماری جو ریسرچ ہے وہ بھی اسی طریقے سے ڈائیورس ہے. سو وی ہیو آل اکوپمنٹس وچ آر نیڈیڈ فار دا ڈفرنٹ سیکٹرز آف بایو ٹیکنالوجی ریسرچ.
1: یہی سوال میرا مس ہمارا آپ سے ہوگا.
3: تھینک یو سر. اچھا، اس میں ہماری جو بایو انفارمیٹکس کی لیبز ہیں، جیسا کہ ہم جانتے ہیں کہ بایو ٹیکنالوجی کا بڑا ڈائریکٹ تعلق ہے بایو انفارمیٹکس کے ساتھ، اور بایو انفارمیٹکس میں ہمارے پاس بڑے جدید قسم کے سافٹ ویئرس، سیمولیشن ماڈلنگ کے سافٹ ویئرس، جس پر ہمارے اسٹوڈنٹس اور ہمارے ڈفرینٹ فیکلٹی ممبرس بہت اچھا کام کر رہے ہیں. ہمارے ایچ او ڈی جو ہیں ان کا تعلق بھی بایو انفارمیٹکس سے ہے، اور لکیلی جو ہمارے پروریکٹر صاحب ہیں ان کا بھی تعلق، ان کی پی ایچ ڈی بھی بایو انفارمیٹکس میں ہے. تو سر از ویری کائنڈ کہ وہ کہتے ہیں کہ آپ کو کسی بھی قسم کی سپورٹ چاہیے ہو بایو ٹیکنالوجی میں رہتے ہوئے بایو انفارمیٹکس کے لحاظ سے، تو ہم آپ کو پرووائڈ کریں گے. بہت اچھے کمپیوٹرز، بہترین قسم کی لیب کا اسٹرکچر، جس میں بچے ہمارے جتنی بھی بایو انفارمیٹکس کے ہمارے لیکچرز بھی ہوتے ہیں وہ ہماری کمپیوٹر لیبز میں ہوتے ہیں. ہینڈز آن ٹریننگ ہم بچوں کو بالکل ساتھ ساتھ دیتے ہیں. پروٹین ڈاکنگ پہ، ڈی این اے سیکوینسنگ پہ بہت اچھے قسم کا کام ساتھ ساتھ ہو رہا ہے، اور یہ چیز پھر ہمارے بی ایس کے بچوں کے پروجیکٹ کے لیے بڑی ہیلپ فل ثابت ہوتی ہے.
1: جی بہت شکریہ، آپ نے بڑی تفصیل سے بتایا. ڈاکٹر صدف، چونکہ یو ہیو ارنڈ یور پی ایچ ڈی فرام چائنا، سو آئی ول بی آسکنگ یو، ہیو یو براٹ سم ایکسپیرینس وچ یو فاؤنڈ دیئر ان چائنا، دیٹ از لیب ایکسپیرینس، ہیو یو اپلائیڈ اٹ اوور ہیئر ایٹ یو سی پی؟
4: سر، آج جیسے ابھی آپ نے بتایا کہ میری پی ایچ ڈی کیونکہ پیکنگ یونیورسٹی سے، اور وہاں پہ بہت ہائی ٹیک لیبس تھیں، لیکن یو سی پی میں آ کے آئی واز سرپرائز کہ یہاں پہ بھی کوئی جو لیب ہیں وہ کسی سے کم نہیں ہے. ریسنٹلی ہم نے، کیونکہ میرا پی ایچ ڈی کا کام جو تھا وہ کینسر سیلس پہ تھا، تو ہم نے ریسنٹلی یو سی پی میں بھی کینسر سیل اینڈ ٹیشو کلچر لیب اسٹیبلش کی ہے، جس میں ہمارے پاس جو جتنے بھی اکوپمنٹ سیلس کو گرو کرنے کے لیے یا ان کو سروائیو کرانے کے لیے ضروری ہیں وہ اس میں موجود ہیں. جس میں ہمارے پاس جو ہے وہ کاربن ڈائی آکسائڈ انکیوبیٹر ہے، اس کے علاوہ بایو سیفٹی کیبنٹس ہیں ٹو انشور دا سیفٹی آف دا اسٹوڈنٹس اور دا ریسرچرس. اس کے علاوہ یہاں پہ میں ایک اور چیز ہائی لائٹ کروں گی کہ ہماری جو لیبس ہیں وہ ڈبلیو ایچ او کا جو بایو رسک مینجمنٹ پروگرام ہے اس کے ساتھ لنک ہیں، اور ان کے کنٹینیوس وزٹ ہوتے ہیں جسٹ ٹو انشور دا سیفٹی آف اور لیبس.
1: ویری ویل سیڈ، ویری ویل ایکسپلینڈ. ناؤ آئی ایم اگین یو نو ڈائریکٹنگ مائی کوئسچن ایٹ ڈاکٹر اسما. ڈاکٹر صاحب، میرا سوال یہ ہے کہ استاد کا بڑا ایک مقام ہوتا ہے، تو آپ بتائیں گی آپ کا جو کلاس روم انوائرمنٹ ہے اور ٹیچنگ میتھڈالوجی وہ کیا ہے، جس کی وجہ سے اسٹوڈنٹس ہم تن گوش ہو کے آپ کو سنتے رہتے ہیں؟
2: جی سر، ہمارے جو ہے ایک ٹپیکل جو ایک انوائرمنٹ ہوتا ہے ٹیچنگ میتھڈالوجیز کا، اس سے ہٹ کے ہمارے تھوڑا سا ایک ہم لوگ اڈاپٹ کرتے ہیں انوائرمنٹ، جس میں ہم لوگ بیسیکلی ایک ماڈل جو ہے اس کو اڈاپٹ کرتے ہیں، وچ از آؤٹ کم بیسڈ اسٹڈیز ماڈل، جس میں ہم اسٹوڈنٹس کی نہ کہ صرف وہ ایک لرننگ کے اوپر ہم اس کی فوکس کرتے ہیں، بلکہ یہ اسکلس کی جو ڈیولپمنٹ ہے، اس کے علاوہ ان کے جو کانسیپٹ بلڈنگ ہے اس کے اوپر بھی ہم لوگ فوکس کرتے ہیں. تو اس میں ڈفرینٹ طرح کی ہم اسٹریٹجیز یوز کرتے ہیں ٹو اڈاپٹ دیٹ ماڈل، جس میں فردر ہم اس کو بتا سکتے ہیں کہ کس طریقے سے انہوں نے ایک کیس کو سالو کرنا ہے. کیس بتا دیا جاتا ہے، ساتھ میں ہم ان کو کچھ اس طرح کے ہینڈز آن دے دیتے ہیں، اسٹوڈنٹ پہلے سے اس کی پریکٹس کر کے آتے ہیں، دین وی ول ڈسکس ان دا کلاس روم اینڈ دین وی آسک اسٹوڈنٹس ٹو اپلائی دا نالج آن دیٹ کیس.
1: ویری نائس. مس مارا، would you like to add to what has been said by Dr. Asma?
3: जी सर। अच्छा सर, मेरा तो बिल्कुल यही मानना है जैसे आपने कहा कि ये जो टीचिंग है ना, ये तो सर पैगंबरी है, मतलब उसका जो उसके जैसी ही है, यानी यही तो हम काम कर रहे हैं। तो सर हम अपने स्टूडेंट्स की मोरल वैल्यूज़ उनको भी इन्हांस करने पे बड़ा फोकस करते हैं, क्योंकि सर इखलाकियात जो है वो आपकी इस करेक्टर बिल्डिंग में बड़ा मेजर रोल प्ले करती हैं। अच्छा सर, उसमें ये है कि क्लास में एज़ वन ऑफ द लीडिंग डिपार्टमेंट हमारे स्टूडेंट स्ट्रेंथ बड़ी ज़्यादा होती है क्लास में, कुछ शरारती बच्चे भी होते हैं, कुछ ज़रा मासूम से भी होते हैं, तो टीचर का काम सर सारे बच्चों को इकट्ठा लेकर चलना है। तो उसमें ये है कि बस कुछ ज़रा शरारती बच्चों को थोड़ा इग्नोर करना पड़ता है, बच्चों को एक्स्ट्रा करिकुलर एक्टिविटी में थोड़ा सा इन्वॉल्व करना पड़ता है। जैसे अभी हमने एसटीजी बेस्ड एक्टिविटी बच्चों की बहुत अच्छी करवाई, उनके चार्ट्स वगैरह बना के उनकी पिक्चर्स वगैरह ली और उन्होंने बड़ी उन्होंने लर्न भी कर लिया और उन्हें लगा कि हम पढ़ भी रहे हैं और हम इन्जॉय भी कर रहे हैं। हम सर उनके फूड बायोटेक्नोलॉजी में उनकी उनसे प्रोडक्ट्स बनवाते हैं और उसके बाद हम उनको सेल करने की कोशिश करते हैं। और हेल्थ बायोटेक्नोलॉजी में हम बच्चों से कहते हैं कि हॉस्पिटल्स विजिट करें, डॉक्यूमेंट्रीज बनाएं। तो इस तरह से हम स्टूडेंट्स को इंगेज करने की और उनको डिफरेंट एनजीओज के साथ भी लिंक करने की कोशिश करते हैं। सर्टिफिकेट्स वगैरह बच्चों को कहते हैं कि आप किसी अच्छे अच्छे इदारों के, और फ्रीली अवेलेबल बहुत सर्टिफिकेशन होती हैं, तो हम बच्चों को इस तरह की चीज़ों में भी बड़ा इन्वॉल्व करते हैं।
1: डॉक्टर सदफ, मैं आपसे पूछना चाहूँगा, दोबारा वही हवाला दूंगा कि आपने चीन से डिग्री हासिल की है, तो बताइएगा वहाँ के और यहाँ की टीचिंग मेथोडोलॉजी में आपको क्या वाज़े फ़र्क नज़र आया, और क्या आप वहाँ की ज़्यादा अप्लाई करते हैं यहाँ, या पाकिस्तानी इंडिजनस से होती है उस पर ज़्यादा स्ट्रेस देती हैं?
4: सर ये आपका बहुत अच्छा क्वेश्चन है, क्योंकि जब मैं ख़ुद चाइना गई थी और मैंने अपना कोर्स वर्क स्टार्ट किया था, तो मैं क्योंकि पाकिस्तानी एजुकेशन सिस्टम से वहाँ जाके थोड़ा सा शिफ्ट होना मुश्किल था, क्योंकि उनकी जो सारी एजुकेशन है वो प्रॉब्लम सॉल्विंग स्किल्स के ऊपर डिपेंड करती है। वहाँ पे आपको एक प्रॉब्लम दिया जाता है और आपने उसको सॉल्व करना होता है ऑन द बेसिस ऑफ थ्योरी। तो क्योंकि अंडरग्रेड लेवल पे इतनी हाई अप्रोच यूज़ करना थोड़ा सा डिफ़िकल्ट है, लेकिन एमएस प्रोग्राम में हम सिर्फ मैं ही नहीं, मेरे बाकी फैकल्टी मेंबर्स भी, हम केस स्टडीज़ और प्रॉब्लम सॉल्विंग जो बच्चों की स्किल्स हैं उनको इन्हेंस करने के लिए इसी तरह के जो मेथोडोलॉजी है वो अडॉप्ट करते हैं।
1: बहुत अच्छा, आप तीनों टीचर्स ने बड़े वाज़े अंदाज में अपने पढ़ाने के अंदाज को बयान किया। इसी के साथ मुअज़्ज़िज़ सुनने वालों, हम बढ़ते हैं एक और वक्फे की तरफ, कहीं मत जाइएगा, सुनते रहिएगा FM 92.6 UCP।

0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان UCP
2: ایک نیا انداز
3: ایک نئی سوچ
2: एक नई पहचान
3: एक नई लगन
2: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान
3: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से
2: और जहां बातें हो मुस्तकबिल की मालूमात की और बहस व तकरार हो आने वाले वक्त की
3: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1
2: जब मिलती है लगन
3: मेहनत
2: कामयाबी और खुलूस
3: तो बनती है
2: यूसीपी की दुनिया
3: आप सुन रहे हैं FM 92.6
2: सुनते रहिए
4: अस्सलाम वालेकुम आपका मेहमान अली हसन आपकी खिदमत में हाजिर हूँ प्रोग्राम उम्मीद नौ में एक नए मौजू के साथ आप तमाम माँ बाप की खिदमत में हाजिर हुआ हूँ आज FM 92.6 UCP की दुनिया के संग हमारा एक नया मौजू है जिसका नाम है इम्पोर्टेंस ऑफ विजन हमारी ज़िंदगी में विजन का क्या रोल है हमारी ज़िंदगी में विजन की कितनी टाइप्स इम्प्लीमेंट होती हैं साथ ही साथ हम जो बचपन से एक शेर सुनते आ रहे हैं कि खुदी को कर बुलंद इतना कि हर तकदीर से पहले खुदा बंदे से खुद पूछे बता तेरी रजा क्या है इसके पीछे विजन की इम्पोर्टेंस क्या है साथ ही साथ पर्सनैलिटी डेवलपमेंट हमारी ज़िंदगी में कितना ज़रूरी है जो हमारी पर्सनैलिटी में यू टर्न्स आते हैं हम सोचते हैं कि आज हम ये बनेंगे उसके दो या तीन साल बाद हमारी महफिल बदलने के बाद हमारे ख्यालात बदलने के बाद और हाँ आज की जनरेशन की बात करूँ तो हमारी व्यूअरशिप जिनको हम देख रहे हैं जो जिनको हमने सोशल मीडिया स्टार्स की इम्पोर्टेंस दी हुई है अपने फेसबुक के एल्गोरिथम में अपने टिकटॉक के एल्गोरिथम में वो कैसे हमारी सोच को इन्फ्लुएंस करते हैं आज हम इस पे बात करेंगे साथ ही साथ हम अपनी ज़ाती ज़िंदगी में देखते हैं कि बहुत से मसाइल हमें देखने को मिलते हैं ज़िंदगी में रोज़मर्रा के छोटे छोटे मसाइल हम उनसे बेहद परेशान हो जाते हैं तो क्या ये परेशानियाँ ये छोटे छोटे मसाइल हमारे लिए नेमत तो नहीं या जहमत हैं आज इस पे भी रोशनी डालेंगे मौजू का आगाज़ करते हैं इम्पोर्टेंस ऑफ विजन से विजन की क्या इम्पोर्टेंस है अगर बचपन से हम देखें विजन हकीकी मायने में एक बड़ी सोच का नाम है हकीकी मायने में विजन इस चीज़ का नाम है कि हमें अगली आने वाली ज़िंदगी में क्या करना है विजन की बहुत सी टाइप्स होती हैं आज दो मेजर टाइप्स पे भी बात करेंगे हमारे पास बुनियादी तौर पे दो विजन की टाइप्स आती हैं एक जो हर मुसलमान की आज के दौर के हर मुसलमान की ज़िंदगी में जो एक टाइप है वो इम्प्लीमेंट होनी चाहिए लेकिन हम नहीं कर रहे लेकिन माजी में वो टाइप सबसे ज़्यादा इम्प्लीमेंट होती थी जी हाँ मैं बात कर रहा हूँ रूहानी मकासद की रूहानी विजन की हमारी रूह का क्या विजन होना चाहिए हमें अपनी ज़ात को लेके आने वाले दौर में किस तरफ लेके जाना है बींग अ मुस्लिम हमारा क्या किरदार है इस माशरे में बींग अ मुस्लिम हमारा निजी मामलात में अपने दोस्त अहबाब जो हैं उनके साथ जो हमारे मामलात हैं हमारे कारोबारी मामलात हैं हमारे लेन देन के मामलात हैं हमारे वो मामलात जो हम निजी तौर पे करते हैं और हम महसूस ये कर रहे होते हैं कि ये दुनियादारी है किसी को ज़्यादा रेट बताकर चीज़ सेल करना अपना मोबाइल ही इवन सेल करने जाएं तो हम रेट बहुत ज़्यादा बताते हैं ताकि अच्छे रेट्स में चला जाए तो इस तरह के बहुत से ऐसे घरेलू मामलात होते हैं निजी मामलात होते हैं जिनमें हम अपनी रूह को सुकून देने वाले हरकत व सकनात नहीं कर रहे होते बल्कि ऐसे हरकत व सकनात कर रहे होते हैं जो हमें फाइनेंशियली या हमें पैसों के मामलात में बेहतरी ला के दे तो इस टाइप पे भी हम ज़रूर गौर करेंगे साथ ही साथ पेशा वराना जो हमारी ज़िंदगी है उसमें क्या मकसद की कितनी इम्पोर्टेंस है विजन की क्या इम्पोर्टेंस है तो स्टार्ट करते हैं विजन से जनाबे वाला ویژن زندگی کو روشنی دیتا ہے، ویژن آپ کو ٹریک دیتا ہے، وہ ٹریک دیتا ہے جس پہ آپ نے چل کے اپنی زندگی کو بنانا ہوتا ہے۔ میں ایک سمپل سی ایگزامپل دوں گا، اپنے ماضی کے جو شروع کے پروگرامز تھے ان میں بھی اس پہ میں بات کرتا رہا ہوں۔ میں نے ایک چھوٹا سا سروے کیا، کچھ لوگوں سے ملا، ایک اسکول وزٹ کیا، پھر اس کے ساتھ کچھ اور اسکولس تھے سرگودا کے ایک علاقے میں، سیٹلر ٹاؤن اس کا نام ہے، آج بھی وہاں پہ بہت زیادہ اسکولز ہیں، اسکولس کو وزٹ کیا۔ میں صرف نائنتھ کلاس میں گیا، نائنتھ کلاس میں کمپیوٹر والے اسٹوڈنٹس جو بیٹھے تھے ان سے سوال کیا کہ اگر آپ مجھے اس بارے میں بتائیں کہ آپ نے کمپیوٹر کیوں رکھی، تو یقین مانیں 27 بچوں کی کلاس میں سے شاید ایک نے جواب دیا تھا کہ مجھے سافٹ ویئر انجینئر بننا ہے، باقی تمام بچوں کا یہ جواب تھا کہ ہاں میں نے کمپیوٹر اس وجہ سے رکھی کہ میرے بابا نے کہہ دیا تھا، میں نے کمپیوٹر اس وجہ سے رکھی، آج دور ہے کمپیوٹر کا۔ ٹھیک ہے، اس قسم کے جوابات آپ کو سننے کو ملتے ہیں جن کی کوئی حقیقی تصویر ہی نہیں ہوتی، کہ آپ کو کوئی ویژن ہی نہیں نظر آ رہا ہوتا کہ بچے نے یہ فیصلہ کیا ہے یا اس کے والدین نے کروایا تو کیوں کروایا ہے۔ ٹھیک ہے، سب سے پہلے تو ہماری جو پرسنالٹی ڈیولپمنٹ میں بات آتی ہے نا، وہ یہ ڈیسیژن میکنگ کی ہے کہ جب آپ فیصلہ لیں تو یقین مانیں ایک بچہ ہے جب وہ دو ٹوائز سے کھیل رہا ہے تو آپ اس کو ایک ٹوائے اٹھا کے آگے کرتے ہیں کہ یہ دیکھو تم لڑکے ہو، تمہیں تو اس کار سے کھیلنا ہے، تم اس ڈول سے کیوں کھیل رہے ہو، تو وہاں ہی آپ بچے کی ڈیسیشن میکنگ پرسنالٹی کو تباہ کر دیتے ہیں۔ بینگ اے پیرنٹس ہمیں یہ سوچنا چاہیے کہ ہم نے اپنے بچوں کو کس طرف لے کے چل رہے ہیں، مطلب کہ آپ آج اسے ٹوک رہے ہیں، آپ وہ 3-4 کلاس میں آتا ہے آپ اس کو پھر ٹوکتے ہیں، آپ 7-8 میں پھر ٹوکتے ہیں، 9-10 میں آپ اسے پھر ٹوکتے ہیں، وہ بچپن سے ہی کسی ویژن سے گرو ہو ہی نہیں پاتا، اس کو پتہ ہی نہیں ہوتا میں نے آنا ہے زندگی میں تو کیا کرنا ہے۔ تو ویژن زندگی کا بےحد ضروری ہے، وہ صرف ویژن، یہ ویژن نہ ہو کہ میں نے بڑے ہو کے یہ بن جانا ہے، وہ جو بننا ہے وہ کیوں بننا ہے، اس کے بننے کے بعد آپ کے معاشرے کو، آپ کے والدین کو، آپ کی روح کو، اور سب سے زیادہ آپ کے ملک پاکستان کو کیا فرق پڑے گا آپ کی اس پرسنالٹی سے۔ مثال کے طور پہ میں ایک بچپن میں کھڑے ہو کے بول دیتا تھا فار ایگزامپل کہ میں نے ایک ٹیچر بننا ہے، تو میرے والدین کا مجھے یہ بالکل نہیں کہنا بنتا کہ تمہیں پتہ ہے کہ ٹیچر کی تنخواہ کتنی ہوتی ہے، بالکل ان کا یہ کہنا بنتا ہے کہ دیکھو اگر تم ٹیچر بننے جا رہے ہو تو اس کے پیچھے تمہارے مقاصد کیا ہیں، تمہارا ویژن کیا ہے، کیوں ٹیچر بننے جا رہے ہو۔ ہمیشہ ویژن پہ غور کریں، نہ کہ فائنینشیل جو بینیفٹس مل رہے ہیں اس پہ غور کریں۔ بینگ اے مسلم ہم تمام احباب کا یہ یقین ہے کہ ہمارا رزق اللہ کی ذات نے لکھ دیا ہے اور وہ آسمان سے آتا ہے، لیکن ہماری پروفیشنل زندگی میں بھی ہم دیکھیں تو بہت سی جگہ پہ ہم ویژن سیٹ نہیں کر پاتے، ہم یہ دیکھ ہی نہیں پاتے کہ ہم اگر یہ کام کر رہے ہیں، ہم اپنی فیلڈ میں یہ کام کر رہے ہیں تو اس کا ویژن کیا ہے، اس کا آنے والی زندگی میں کیا امپیکٹ ہوگا۔ آج میں فار ایگزامپل ایک ریڈیو پہ بیٹھ کے بات کر رہا ہوں، میرا ویژن کیا ہے، کیوں میں اس ریڈیو پہ بیٹھ کے بات کر رہا ہوں، کل کو آنے والے دور میں کیا اس سے میری عوام کو، میرے گھر والوں کو، میری روح کو کوئی تسکین مل رہی ہے، کیا اس کام کو کرنے سے میرے ملک پاکستان کو کوئی فائدہ ہو رہا ہے۔ تو ویژن کا ہمیشہ براڈر ہونا بہت ضروری ہے۔ ایون آپ بزنس کر رہے ہیں، میں نے بہت سے ایسے بزنس مین دیکھے ہیں اور بہت سے لوگوں کا میں نام لینا چاہوں گا، اگر میں اپنے منٹورز سے بزنس میں بات کرنے کا آغاز کروں تو بہت سے ایسے نام ہیں، ٹونی رابسن جس کو دنیا نے ایک مزدور کی شکل میں دیکھا اور آج وہ دنیا کا سب سے بڑا موٹیویشنل سپیکر ہے، پچھلے 50 سالوں میں اگر اویکن دی گیٹ ودن جو ان کی بہت فیمس کتاب ہے، سب سے زیادہ بکنے والی کتاب اگر 50 سالوں میں پوری دنیا میں دیکھی جائے تو وہ شخص کی کتاب ہے جو ایک روڈ پہ مزدوری کیا کرتا تھا۔ آج بہت سے ایسی شخصیات کے بارے میں بھی ڈسکس کریں گے، لیکن اس سے پہلے ہم ایک چھوٹے سے میوزیکل بریک پہ جائیں گے، اس کے بعد ان تمام شخصیات کی زندگی پہ ایک روشنی ڈالیں گے، ساتھ ہی ساتھ ہم مسائل جو نجی زندگی کے مسائل ہیں ان پہ بھی ایک روشنی ڈالیں گے۔ تو چلتے ہیں ایک چھوٹے سے میوزیکل بریک کی طرف، سنتے رہیے FM 92.6 UCP کی دنیا۔

0: Broadcasting from University Studios, where knowledge is empowerment. This is 92.6.
1: جی میرے معزز سامعین, دوبارہ لوٹتے ہیں آج کے پروگرام کی طرف. میرا سوال ڈاکٹر صاحب سے ہوگا, ڈاکٹر اسما سے. ڈاکٹر صاحب, میں اکثر گزرتے ہوئے دیکھتا ہوں برآمدے میں سے کہ آپ کی لیبس مجھے بڑی چمکتی ہوئی نظر آتی ہیں, دمکتی ہوئی نظر آتی ہیں. کچھ بتائیے گا اپنی لیبس کے بارے میں.
2: جی سر, تھینک یو سو مچ آپ کی تعریف کا, کیا آپ نے ہمارے ڈپارٹمنٹ کی لیبس کی تعریف کی. سر ہمارے جو ڈپارٹمنٹ ہے, جیسے آپ نے بتایا کہ فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی جو ہے, اس میں ٹوٹل 7 ڈپارٹمنٹس ہیں. تو ہماری جو موسٹلی لیبز ہیں وہ کولیبریٹیو لیبز ہیں, بٹ دیر آر 2 اسپیسیفک ریسرچ لیبز وچ آر ڈیڈیکیٹڈ ٹو دا ڈپارٹمنٹ آف بایو ٹیکنالوجی. ٹوٹلی وی ہیو 4 ریسرچ لیبز اینڈ 8 لیبز وچ آر ڈیڈیکیٹڈ فار دا پریکٹیکل پرپزز, پریکٹیکل کورسز. We have well equipped research lab, alhamdulillah. We have all type of equipment, as Dr. Sadaf says کہ ہماری جو فیکلٹی ممبرس ہیں وہ ڈائیورس فیلڈ ہیں ان کی, تو ہماری جو ریسرچ ہے وہ بھی اسی طریقے سے ڈائیورس ہے. سو وی ہیو آل اکوپمنٹس وچ آر نیڈیڈ فار دا ڈفرینٹ سیکٹرز آف بایو ٹیکنالوجی ریسرچ.
1: یہی سوال میرا مس ہمارا آپ سے ہوگا.
3: تھینک یو سر. اچھا, اس میں ہماری جو بایو انفارمیٹکس کی لیبز ہیں, جیسا کہ ہم جانتے ہیں کہ بایو ٹیکنالوجی کا بڑا ڈائریکٹ تعلق ہے بایو انفارمیٹکس کے ساتھ, اور بایو انفارمیٹکس میں ہمارے پاس بڑے جدید قسم کے سافٹ ویئرس, سیمولیشن ماڈلنگ کے سافٹ ویئرس, جس پر ہمارے اسٹوڈنٹس اور ہمارے ڈفرینٹ فیکلٹی ممبرس بہت اچھا کام کر رہے ہیں. ہمارے ایچ او ڈی جو ہیں ان کا تعلق بھی بایو انفارمیٹکس سے ہے, اور لکیلی جو ہمارے پروڈکٹر صاحب ہیں ان کا بھی تعلق, ان کی پی ایچ ڈی بھی بایو انفارمیٹکس میں ہے. تو سر از ویری کائنڈ کہ وہ کہتے ہیں کہ آپ کو کسی بھی قسم کی سپورٹ چاہیے ہو بایو ٹیکنالوجی میں رہتے ہوئے بایو انفارمیٹکس کے لحاظ سے, تو ہم آپ کو پرووائڈ کریں گے. بہت اچھے کمپیوٹرز, بہترین قسم کی لیب کا اسٹرکچر, جس میں بچے ہمارے جتنی بھی بایو انفارمیٹکس کے ہمارے لیکچرز بھی ہوتے ہیں وہ ہماری کمپیوٹر لیبز میں ہوتے ہیں. ہینڈز آن ٹریننگ ہم بچوں کو بالکل ساتھ ساتھ دیتے ہیں. پروٹین ڈاکنگ پہ, ڈی این اے سیکوینسنگ پہ بہت اچھے قسم کا کام ساتھ ساتھ ہو رہا ہے, اور یہ چیز پھر ہمارے بی ایس کے بچوں کے پروجیکٹ کے لیے بڑی ہیلپ فل ثابت ہوتی ہے.
1: جی بہت شکریہ, آپ نے بڑی تفصیل سے بتایا. ڈاکٹر صدف, چونکہ یو ہیو ارنڈ یور پی ایچ ڈی فرام چائنا, سو آئی ول بی آسکنگ یو, ہیو یو براٹ سم ایکسپیرئنس وچ یو فاؤنڈ دیئر ان چائنا, دیٹ از لیب ایکسپیرئنس, ہیو یو اپلائیڈ اٹ اوور ہیئر ایٹ یو سی پی؟ Over to you, ma'am.
4: Sir, آج جیسے ابھی آپ نے بتایا کہ میری پی ایچ ڈی کیونکہ پیکنگ یونیورسٹی سے, اور وہاں پہ بہت ہائی ٹیک لیبس تھیں, لیکن یو سی پی میں آ کے آئی واز سرپرائز کہ یہاں پہ بھی کوئی جو لیب ہیں وہ کسی سے کم نہیں ہے. ریسنٹلی ہم نے, کیونکہ میرا پی ایچ ڈی کا کام جو تھا وہ کینسر سیلس پہ تھا, تو ہم نے ریسنٹلی یو سی پی میں بھی کینسر سیل اینڈ ٹیشو کلچر لیب اسٹیبلش کی ہے, جس میں ہمارے پاس جو جتنے بھی اکوپمنٹ سیلس کو گرو کرنے کے لیے یا ان کو سروائیو کرانے کے لیے ضروری ہیں وہ اس میں موجود ہیں, جس میں ہمارے پاس جو ہے وہ کاربن ڈائی آکسائڈ انکیوبیٹر ہے, اس کے علاوہ بایو سیفٹی کیبنٹس ہیں ٹو انشور دا سیفٹی آف دا اسٹوڈنٹس اور دا ریسرچرس. اس کے علاوہ یہاں پہ میں ایک اور چیز ہائی لائٹ کروں گی کہ ہماری جو لیبس ہیں وہ ڈبلیو ایچ او کا جو بایو رسک مینجمنٹ پروگرام ہے اس کے ساتھ لنک ہیں, اور ان کے کنٹینیوس وزٹ ہوتے ہیں جسٹ ٹو انشور دا سیفٹی آف اور لیبس.
1: ویری ویل سیڈ, ویری ویل ایکسپلینڈ. ناؤ آئی ایم اگین یو نو ڈائریکٹنگ مائی کوشچن ایٹ ڈاکٹر اسما. ڈاکٹر صاحب, میرا سوال یہ ہے کہ استاد کا بڑا ایک مقام ہوتا ہے, تو آپ بتائیں گی آپ کا جو کلاس روم انوائرمنٹ ہے اور ٹیچنگ میتھڈالوجی وہ کیا ہے جس کی وجہ سے اسٹوڈینٹس ہمتن گوش ہو کے آپ کو سنتے رہتے ہیں؟
2: جی سر, ہمارے جو ہے ایک ٹپیکل جو ایک انوائرمنٹ ہوتا ہے ٹیچنگ میتھڈالوجیز کا, اس سے ہٹ کے ہمارے تھوڑا سا ایک ہم لوگ اڈاپٹ کرتے ہیں انوائرمنٹ, جس میں ہم لوگ بیسیکلی ایک ماڈل جو ہے اس کو اڈاپٹ کرتے ہیں, وچ از آؤٹ کم بیسڈ اسٹڈیز ماڈل, جس میں ہم اسٹوڈنٹس کی نہ کہ صرف وہ ایک لرننگ کے اوپر ہم اس کی فوکس کرتے ہیں, بلکہ یہ اسکلس کی جو ڈیولپمنٹ ہے, اس کے علاوہ ان کے جو کانسیپٹ بلڈنگ ہے اس کے اوپر بھی ہم لوگ فوکس کرتے ہیں. تو اس میں ڈفرینٹ طرح کی ہم اسٹریٹجیز یوز کرتے ہیں ٹو اڈاپٹ دیٹ ماڈل, جس میں فردر ہم اس کو بتا سکتے ہیں کہ کس طریقے سے انہوں نے ایک کیس کو سالو کرنا ہے. کیس بتا دیا جاتا ہے, ساتھ میں ہم ان کو کچھ اس طرح کے ہینڈز آن دے دیتے ہیں. اسٹوڈنٹ پہلے سے اس کی پریکٹس کر کے آتے ہیں, دین وی ول ڈسکس ان دا کلاس روم, اینڈ دین وی آسک اسٹوڈنٹس ٹو اپلائی دا نالج آن دیٹ کیس.
1: ویری نائس. مس ہمارا, would you like to add to what has been said by Dr. Asma?
3: जी सर। अच्छा सर, मेरा तो बिल्कुल यही मानना है जैसे आपने कहा कि ये जो टीचिंग है ना, ये तो सर पैगंबरी है, मतलब उसका जो उसके जैसी ही है, यानी यही तो हम काम कर रहे हैं। तो सर हम अपने स्टूडेंट्स की मोरल वैल्यूज़ उनको भी इन्हांस करने पे बड़ा फोकस करते हैं, क्योंकि सर इखलाकियात जो है वो आपकी इस करेक्टर बिल्डिंग में बड़ा मेजर रोल प्ले करती हैं। अच्छा सर, उसमें ये है कि क्लास में एज़ वन ऑफ द लीडिंग डिपार्टमेंट हमारे स्टूडेंट स्ट्रेंथ बड़ी ज़्यादा होती है क्लास में, कुछ शरारती बच्चे भी होते हैं, कुछ ज़रा मासूम से भी होते हैं, तो टीचर का काम सर सारे बच्चों को इकट्ठा लेकर चलना है। तो उसमें ये है कि बस कुछ ज़रा शरारती बच्चों को थोड़ा इग्नोर करना पड़ता है, बच्चों को एक्स्ट्रा करिकुलर एक्टिविटी में थोड़ा सा इन्वॉल्व करना पड़ता है। जैसे अभी हमने एसटीजी बेस्ड एक्टिविटी बच्चों की बहुत अच्छी करवाई, उनके चार्ट्स वगैरह बना के उनकी पिक्चर्स वगैरह लीं और उन्होंने बड़ी उन्होंने लर्न भी कर लिया और उन्हें लगा कि हम पढ़ भी रहे हैं और हम इंजॉय भी कर रहे हैं। हम सर उनके फूड बायोटेक्नोलॉजी में उनकी उनसे प्रोडक्ट्स बनवाते हैं और उसके बाद हम उनको सेल करने की कोशिश करते हैं। और हेल्थ बायोटेक्नोलॉजी में हम बच्चों से कहते हैं कि हॉस्पिटल्स विजिट करें, डॉक्यूमेंट्रीज बनाएं। तो इस तरह से हम स्टूडेंट्स को इंगेज करने की और उनको डिफरेंट एनजीओज के साथ भी लिंक करने की कोशिश करते हैं। सर्टिफिकेट्स वगैरह बच्चों को कहते हैं कि आप किसी अच्छे अच्छे इदारों के और फ्रीली अवेलेबल बहुत सर्टिफिकेशन होती हैं, तो हम बच्चों को इस तरह की चीज़ों में भी बड़ा इन्वॉल्व करते हैं।
1: डॉक्टर सदफ, मैं आपसे पूछना चाहूँगा, दोबारा वही हवाला दूंगा कि आपने चीन से डिग्री हासिल की है, तो बताइएगा वहाँ के और यहाँ की टीचिंग मेथोडोलॉजी में आपको क्या वाज़े फ़र्क नज़र आया, और क्या आप वहाँ की ज़्यादा अप्लाई करते हैं यहाँ या पाकिस्तानी इंडिजनस से होती है उस पर ज़्यादा स्ट्रेस देती हैं?
4: सर ये आपका बहुत अच्छा क्वेश्चन है, क्योंकि जब मैं खुद चाइना गई थी और मैंने अपना कोर्स वर्क स्टार्ट किया था, तो मैं क्योंकि पाकिस्तानी एजुकेशन सिस्टम से वहाँ जाके थोड़ा सा शिफ्ट होना मुश्किल था, क्योंकि उनकी जो सारी एजुकेशन है वो प्रॉब्लम सॉल्विंग स्किल्स के ऊपर डिपेंड करती है। वहाँ पे आपको एक प्रॉब्लम दिया जाता है और आपने उसको सॉल्व करना होता है ऑन द बेसिस ऑफ थ्योरी। तो क्योंकि अंडरग्रेड लेवल पे इतनी हाई अप्रोच यूज़ करना थोड़ा सा डिफ़िकल्ट है, लेकिन एमएस प्रोग्राम में हम सिर्फ मैं ही नहीं, मेरे बाकी फैकल्टी मेंबर्स भी, हम केस स्टडीज़ और प्रॉब्लम सॉल्विंग जो बच्चों की स्किल्स हैं उनको इन्हेंस करने के लिए इसी तरह के जो मेथोडोलॉजी है वो अडॉप्ट करते हैं।
1: बहुत अच्छा, आप तीनों टीचर्स ने बड़े वाज़े अंदाज में अपने पढ़ाने के अंदाज को बयान किया। इसी के साथ मुअज़्ज़िज़ सुनने वालों, हम बढ़ते हैं एक और वक्फे की तरफ, कहीं मत जाइएगा, सुनते रहिएगा FM 92.6